जिनको गुर सो परसन तुरत दूर अंतर नास गुर जिनको सो परसन मान अभिमान निवार जिनको गुर सो परसन शब्द लग पव